दावा अग्न रहे हर बूट, माद गर्भ संकट ते शूट, जाका नाम सिमरत पो जाए, तैसे संत जना राखे घर राय, ऐसे रखन घर दयाल, जत का देखो तुम प्रतपाल रखाओ, जल पीजो तिखा मिटंत, तन बिसे ग्रे आवत कंत, लोभी का तन प्राण आधार, त्यों हर जन हर घर नाम प्यार, किसानी जो राखे रखवाला, मात पिता दया जो बाला, प्रीतम देख प्रीतम मिल जाए, त्यों हर जन राखे कंठ लाए, जो अंधले पेगत होए आनंद, गूंगा भगत गावे बोचंद, पिंगल पर्वत परते पार, हर के नाम सगल उदार, जो पावक संग सीत को नाश, ऐसे प्राशित संत संग विनाश, जो साबन पापर उज्जल होत, नाम जपत ता परम पखोत, जो चक्री सूरज की आस, जो चात्रक बूंद की प्यास, जो कुरंक नाद कर्ण समाने, त्यो हर नाम हर जन मने सुखाने, तुमरी कृपा ते लागी प्रीत, दयाल पैता आए चीत, दया तारी तन तारण हार, बंधन ते होई छुटकार, तब थान देखे नैन अलोय, जिबन दूजा अवर न कोय, परम पै छूटे गुर प्रसाद, नानक पेख्यो सब विस्मात, राम कली महला पंजवा, जी जंत सब पेखिये, प्रसगल तुम्हारी तारना, यो मन हर के नाम पधार ना रहाओ, खेन में ताप उतापे कुदरत, तब करते के कारना, ताम क्रोध लोभ चूड़ निंदा, साधु संग बिदारना, नाम जत मन निर्मल होवे, सुखे सुख गुदारना, भगत शरण जो आवे प्राणी, तिस ईहा उहा ना हारना, सुख दूस मन की विरदा, तुम ही आगे सारना, तू दाता सबना जिया का, अपन की आप पालना, अनकबार और जन ऊपर, नानक वंजे वारना, राम कली महला पंजवा अष्टपदी, एक ओंकार सदगुर प्रसाद, दर्शन पेड़त पाव सब नास, हरस्यों दे मलाई, मेरा गुर परमेश्वर सुखदाई, पार ब्रह्म का नाम दृढ़ाए, अंते हुए सखाई रहाओ, सगल दूप का डेरा पन्ना, संत तूर मुख लाई, पद पुनीर किए खिन पीतर, अज्ञान अंधेर वन्याई, कारण कारण समरथ स्वामी, नांग ते शरणाई, बंधन तोड़ चरण कम दृढ़ाए, एक शब्द लिवलाई, अंध कूप बिखिया ते काढ़ियो, साच शब्द बनयाई, जन्म मरण का सिरसा चूका, बहौड़ कथो ना ताई, नाम रसायन इव मन राता, अमृत पी तृप्ताई, संत संग मिल कीर्तन गाया, नित लव से आ जाई, पूरे गुर पूरी मत दीनी, हर बिन आन ना पाई, नाम धन पाया वडभागी, नानक नरक न जाई, काल सियाण पुगतना मेरी, पूरे गुरु कमाई, जत स संजम सुच गए सोई, आपे करे कराई, पुत्र कलत्र मां बिखिया मैं, गुर साते लाए तराई, अपने जीते आप संभाले, आप लिगे लड़लाई, साय तर्म का बेड़ा बंधया, अवजल पार पवाई, बेसुमार बेअंत स्वामी, नानक बल बल जाई, अकाल मूर्त अजोनी संपो, कल अंधकार दीपाई, अंतरजामी जीवन का दाता, देखत तृप्त अगाई, एकंकार निरंजन निरपो, सब जलत रहया सुमाई, भगत दान भगतां को दीना, हर नानक जाते माई, राम कली महला पंजवा श्लोक, सिखो शब्द प्यारे हो, जन्म मरण की टेक, मुख उज्जल सदा सुखी, नानक सिमरत एक, मन तारा ताराम प्यारे, हर प्रेम भगत बन आई संतो, सदगुर खेप निवाही संतो, हर नाम लाहा दास को दिया, सगली त्रिसन उलाही संतो, रहाओ, खोजत खोजत लाल एक पाया, हर कीमत पहनना जाई संतो, चरण कमस्यो लागो त्याना, साचे दर्श समाई संतो, गुण गावत गावत पय निहाला, हर सिमरत त्रिवत अगाई संतो, आत्मराम रव्या सब अंतर, कत आवे कत जाई संतो, आद जुगादी है पीहोसी, सब जिया का सुखदाई संतो, आभ्यंत अंत नहीं पाईये, पूरया सब ठाई संतो, मीत साजन माल जोबन सुत, हर नानक बाप मेरी माई संतो, राम कली महला पंजवा, मन बज क्रम राम नाम चितारी, भूमन केर मात बिगड़ी, गुरमुख नांग पार उतारी, रगाओ अंतर सूखा बार सूखा, हर जा मलन पैद सुटारी,
جس تے لاگے تنے نمارے پرب جو اپنی کرپا تاری ادھرے سنت پرے گھر سرنی پر برسے مہا انکاری سادھو سنگت ایو بھل پایا ایک کیول نام ادھاری نہ کوئی سور نہ کوئی ہینا تا پرگٹی جو تماری تو سمرت اکاتھ اگوچر رویا ایک موراری قیمت کون کرے تیری کرتے پرب انت نہ پارا واری نام دان نانک وڈیائی تیریا سنت جنا رے ناری رام کلی محلاتی جا آنند ایک او انکار سدگر پرساد آنند پایا میری مائے سدگرو میں پایا سدگر تا پایا سہج سیتی مروجیاں وادھائیاں راگرتن پروار پریاں سبد گامن آئیاں سبد تانگا بھو ہری کیرا من جنی مسایا کہے نانک آنند ہوا سدگرو میں پایا اے من میرے آ تُو سدا رہو ہر نالے ہر نال رہو تُو من میرے دکھ سب سارنا انگیکار او کرے تیرا کارج سب سوارنا سبنا گلا سمرت سوامی

دے سچ سراہا ہے چھ جن ملے تر آپ ملائے سچی بانی سبد سہائے نانک جان گن گاوے ن سچے گن گاوے گنی سماغا ہے مارو محلہ تیجا نیچر ایک سچا سا سوئی پورے گرتے سوجی ہوئی ہرس پینے سدا تے آئن گرمت سیل سناہا ہے اندر رنگ سدا سچیارا گر کے سبد ہر نام پیارا نوند نام سیا کٹے انتر چھوڑیا مایا کا لاغا ہے رہی تراجے درمت دوئی بن سدگر سے وے ایک نہ ہوئی ایک تیائن سدا سکھ پائن نچل راج تناہا ہے آمن جانا رکھے نہ کوئی جمن مارن تسے تے ہوئی گرمگ سچا سدا تیا وہو گات مگت تسے تے پاہا ہے سچ سنجن سدگرو دوارے ہوم کروز سبد نوارے سدگر سیو سدا سکھ پائیے تیر سنتوگ سب تاہا ہے ہومے مو ابجے سنسارا سب جگ بن سے نام سارا بن سدگر سے وے نام نہ پائی ہے نام سچا جگ لاہا ہے سچا امر سبد سہایا پانچ سبد ملواجا وایا سدا کارج سچ نام سہیلا بن سبد کارج کیہا ہے کھن میں ہسے کھن میں روے دوجی تو مت کارج نہ ہوئے سنجوگ وجو کرتے لکھ پائے کرتنا چلے چلاہا ہے جیون مکت گر سبد کمائے ہر سو سدگی رہے سمائے گر کرپاتے ملے وڈے آئی ہومے روگن تاہا ہے راسکت کھائے پنڈ ودائے پیک کرے گر سبد نہ کمائے انتر روگ ماں دکھ پاری پشتا مہے سماغا ہے بید پڑے پڑ باد وکھانے کاٹ میں برمتے سبد نہ پشانے گرمکھو وے سو تت بلو وے رسنا ہرس تاغا گے کاروا چھوڑے باہر تاوے مانمکھ اندھے سادنا پاوے ہنس راتی اسنا فیکی بولے ہرس مول نہ تاغا گے مانمکھ دیکھی پرم پتارو درمت مرے نت ہوئے کھوارو کام کرودھ من دوجے لایا سبھ نے سگنا تاغا گے کنچن دیکھی سبد پتارو اندر پوگ پوگے خرسوں پیارو میلا اندر غیر محل پائے پانا بج سماغا گے آپے دیوے دیمن ہارا جس آگے نہیں کسے کا چارا آپے بگ سے سبد ملائے تے دا سبد اتھاغا گے جیو پنڈ سب گے تس کیرا سچا صاحب ٹھاکر میرا نانک گربانی گھر پایا ہار جپ جاپ سماغا گے مارو محلہ تیجا گرمخ ناد بید بی چار گرم گیان تیان آپار گرمخ کار کرے پرا پاوے گرمخ پورا پائیں دا گرمخ منما الٹ پراوے گرمخ بانی ناد بجاوے گرمخ سچر تے بیراگی نیکر واسا پائیں دا گر کی ساکھی امرت پاکھی سچے سبدے سچ سو پاکھی سدا سچ رنگ راتا من میرا سچے سچ سمائیں دا گرمگما نرمل ست سرناوے مائل نہ لاگے سچ سماوے سچو سچ کماوے سدگی سچی پگد رڑائیں دا گرمگ سچ بہنی گرمگ سچ نینی گرمگ سچ کماوے کرنی سدگی سچ کہے دن راتی اورا سچ کہائیں دا گرمگ سچی اوتم بانی گرمگ سچو سچ وکھانی گرمگ سسے وے سچو سچا گرمگ سبد سنائیں دا گرمک ہووے سو سوجی پائے ہومے مایا پرم گوائے گر کی پوڑی اوتم اوچی در سچے ہر گن گائیں دا گرمک سر سنجم کرنی سار گرمک پائے موہ دوار پائے پگت سدا رنگ راتا آپ گوائے سمائیں دا گرمک ہووے من کھوج سنائے سچے نام سدا لیو لائے جو تس پاوے سوئی کرسی جو سچے من پائیں دا جانت پاوے سدگرو ملائے جانت پاوے تا من وسائے اپنے پانے سدا رنگ راتا پانے من وسائیں دا من کرم کرے سوچی جے بہتے پیک کرے نی پیجے بکیا راتے دکھ کماوے دکھے دکھ سمائیں دا گرم کھووے سو سکھ کمائے مرن جیون کی سوجی پائے
मारण जीवन जो समकर जाने तो मेरे प्रापाए दा गुरमुख मरे सो है प्रवान आमन जाना शब्द पछाण मरे न जम्मे ना दुख पाए मन ही मने समाए दा सेवड़ पागी जिन्नी सतगुर पाया हो मैं विचो मोह चुकाया मन निर्मल फिर मैल न लागे दर सच्चे सोभा पाए दा आपे करे कराए आपे आपे वेखे थावे थापे गुरमुख सेवा मेरे प्रापावे सजुन लेखे पाए दा गुरमुख सचो सच कमावे गुरमुख निर्मल मैल न लावे नानक नाम रते विचारी नामे नाम समाए दा मारू महला तीजा आपे सिरट हुक्म सब साजी आपे थाप थाप निवाजी आपे न्याओ करे सब साचा सचे सच मिलाए दा काया कोट गए आकारा माया मोह पसरिया पासारा बिन शब्दे पसमे की ढेरी खेहू खेर लाए दा काया कंचन कोट अपारा जिस रविया शब्द अपारा गुरमुख गावे सदा गुण साचे मिर प्रीतम सुख पाए दा काया हर मंदर हर आप सवारे तिस हर जू वसे मुरारे गुर के शब्द वंजन वापारी नदरी आप मिलाए दा सो सूच जे क्रोध निवारे सबदे बूझे आप सवारे आपे करे कराए करता आपे मन वसाए दा निर्मल भगत है निराली मन तन तोवे शब्द विचारी आन दिन सदा रहे रंगराता कर कृपा भगत कराए दा इस मन मंदिर में मनुआ तावे सुख पल्लर त्याग महा दुख पावे दिन सब गुर पेटे ठौर न पावे आपे खेल कराए दा आप अपरंपर आविचारी आपे मिले करनी सारी क्या को कार करे बेचारा आपे बख्श मिलाए दा आपे सतगुरु मिले पूरा सच्चे शब्द महाबल सूरा आपे मिले दे वड्याई सच्चे सुचित लाए दा कर ही अंदर सच्चा सोई गुरमुख विरला बूझे कोई नाम दान वसिया कट अंतर रसना नाम ते आए दा जसंतर पवे अंतर नहीं पाले माया मुहे बद्दा जमकाले जम की फासी कभू ना टूटे दूजे पाए परमाए दा जब तब संजम होर कोई नाही जाबला गुर का शब्द ना कमाही गुर के शब्द मिलिया सज पाया सच्चे सच सुमाए दा काम क्रोध सबर संसारा बहु कर्म कमावे सब दुख का पसारा सब गुर सेवे से सुख पावे सच्चे शब्द मिलाए दा पौन पानी है बैसंतर माया मोह वरते सब अंतर जिनकी तेजा तसे पछाणे माया मोह चुकाए दा एक माया मोह गर्भ वे आपे होमे होए रहे हैं आपे जम काले की खबर न पाई अंत गया पछताए दा जिन्हों पाए सोबित जाने गुरमुख देवे शब्द पछाणे नानक दास कहे बेनंती सच नाम चित लाए दा मारू महला तीजा आ जुगाद दया पद दाता पूरे गुर के शब्द पछाता तुधनु सेवे से तुझे सुमावे तू आपे मेल मिलाए दा अगम अगोचर कीमत नहीं पाई जी जंत तेरी सरनाई ज्यों तू पावे तिवे चलावे तू आपे मार्ग पाए दा है पी साचा हो सी सोई आपे साजे अवर ना कोई सबना सार करे सुखदाता आपे रिजक पहुंचाए दा अगम अगोचर अलख पारा कोई ना जाने तेरा परवारा अपना आप शाने आपे गुरमती आप बुझाए दा पाताल पुरिया लो आकारा तेज वरते हुक्म करारा हुक्मे साजे हुक्मे टाहे हुक्मे मेल मलाए दा हुक्मे बूझे हुक्म सलाहे अगमे गोचर वे परवाहे जे ही मत दे सो होवे तू आपे शब्द बुझाए दा अंध आर जा सीधी जाए रैन दिन साखी आए मानव अंध न चेते मूड़ा सिर ऊपर काल रुआए दा मन तन शीतल गुरचरणी लागा अंतर परम गया पाओ भागा सदा आनंद सच्चे गुण गावे सच बाणी बोलाए दा जिन तू जाता कर्म विधाता पूरे भाग और शब्द